0: You're listening to Radio 4EB FM 98.1. The next program is in the Nepalese language.
1: Khushika palharu satna Dukha ka chanharu badna Kohi saathi khojdai hununcha त्यसो हो भने हामी छौँ तपाईँको माझमा मनोरञ्जन अनि सूचनाका साथमा परदेशमा रहेर पनि आफ्नो पन भेटिने यो हो कार्यक्रम नमस्ते ब्रिस्बेन।
2: रेडियो 4EB एफएम 98.1 बाट प्रत्येक आइतबार दिउँसो 4 देखि 5 बजेसम्म प्रसारण हुने साप्ताहिक नेपाली रेडियो कार्यक्रम नमस्ते ब्रिस्बेनको प्रतीक्षामा रहनुभएका सम्पूर्ण आदरणीय श्रोतामा आजको आइतबार विमल खरेलका साथ म केशव शर्माको हार्दिक अभिवादन। कार्यक्रममा यहाँहरू सबैलाई स्वागत छ। आज वैशाख महिनाको 20 गते 2083 साल र अङ्ग्रेजी तारिख अनुसार आज मे महिनाको 3 तारिक 2026 र 2 हप्ताको अन्तरालपछि आज फेरि हामी यो प्रत्यक्ष कार्यक्रम लिएर यहाँहरूमाझ उपस्थित भएका छौँ र आशा गर्दछौँ अबको 1 घन्टा यहाँहरूले यो कार्यक्रम सुनेर हाम्रो साथ दिनुहुनेछ। सधैँ चाहिँ आजको कार्यक्रममा यहाँहरूका लागि विविध जानकारी रहनेछ, केही सामुदायिक गतिविधिका बारेमा हामी कुराकानी गर्नेछौँ र साथमा यहाँहरूलाई सदा झैँ मिठा गीतहरू पनि सुनाउनेछौँ। विमलजी के छ आज?
3: दाई ठिकै छ, अब यो 2 हप्तापछि फेरि हामी यो प्रत्यक्ष रेडियो कार्यक्रममा आज फेरि जुट्न पाएका छौँ। खुसी लागेको छ र हामीलाई सुनेर बस्नुभएका हाम्रा श्रोताहरू र हेरेर बस्नुभएका दर्शकहरूलाई पनि आज मे महिनाको पहिलो आइतबार यानि कि हाँसो दिवस, यो हाँसो दिवसको उपलक्ष्यमा यहाँ अब अहिले गलल्लै हाँस्न नसके पनि मन्द मुस्कानसहित यहाँहरू सम्पूर्णलाई यो रेडियो कार्यक्रममा स्वागत गर्न चाहन्छु। यसो के रहेछ त आज भनेर मैले यसो मोबाइल हेर्दै थिएँ, स्क्रोल गर्दा गर्दै हाँसो दिवस भनेर पाएँ दाइ। आज यो हाँसो दिवसको बारेमा चाहिँ दाइलाई थाहा थियो कि थाहा थिएन? यसमा
2: मलाई थाहा छैन साँच्चै भन्दाखेरि।
3: अनि अब यस्तो हुन त दिवसहरू आजकल प्राय प्रत्येक दिन केही न केही 2-4 वटा दिवसहरू चाहिँ परिरहेकै हुन्छ। यसै गरी हाँसो दिवस भन्दा के रहेछ त हाँसो दिवसको भनेर यसो अलिकति आफैलाई भित्र पस्न मन लाग्यो, बुझ्न मन लाग्यो। र यो विगत 2 दशकभन्दा अघिदेखि 1998 भारतको मुम्बईमा पहिलो पटक औपचारिक रूपमा मे 5 का दिन हाँसो दिवस भनेर मनाउन सुरु गरिएको रहेछ। जुन हाँसो एउटा सकारात्मक अनि शक्तिशाली भाव हो जसले जीवनमा रस अनि आशा थप्दछ। हामी पनि आशा गरौँ आजको दिनले विश्व बन्धुत्व, भातृत्व अनि शान्तिको पनि वकालत गरोस्। हामी सबैले दिल खोलेर साना साना कुराहरूमा पनि हाँस्न सिक्ने हामीलाई त्यो किसिमको शक्ति हामीले सबैले प्राप्त गरौँ। हाँसेर बाँच्न नुभलौँ, एक पलमा 1000 जीवन अनि 1 आँसुमा 1000 खुसी छाइ रहोस् भन्दै हाँसोको दिवसको अवसरमा फेरि पनि यहाँहरू सम्पूर्णलाई हँसिलो शुभकामना।
2: धन्यवाद विमलजी, यहाँहरू सबैको जीवनमा खुसियाली छाओस्, यहाँहरूको ओठमा मुस्कान आओस्, हाँसो छाओस् यही कामना गर्छौँ। र अस्ति शुक्रबार एउटा विशेष दिन परेको थियो हाम्रो संस्कृतिमा, हाम्रो परम्परामा, खास गरी बुद्ध धर्मावलम्बीहरूको लागि एउटा विशेष दिन। त्यो मात्रै नभएर धेरै नेपालको धेरै जातिहरूले र खास गरी किराँतहरूले मनाउने एउटा विशेष चाड पनि परेको छ, यो उभौली पर्व। हामी कार्यक्रममा ती पर्वका बारेमा केही जानकारी यहाँहरूमाझ पस्कने नै छौँ। अहिलेलाई तपाईँ हामी सबैले गर्व गर्ने एउटा विषय छ बुद्ध र बुद्धको अर्थी उपदेश होइन, र सब संसार राम्रो आँखाले देखौँ, संसारलाई बुद्धको आँखाले देखौँ, बुद्धको भाव सबै तपाईँ हामी सबैको मनमा समाहित होस् र हाम्रो सोच, हाम्रो काम गर्ने तरिका सबै एउटा साँच्चिकै बुद्धको जस्तो होस् भन्ने भावनाको एउटा मिठो गीत छ. नेपाली इतिहासमा सर्वाधिक चर्चित गीतहरूको नाम लिनुपर्दा यो गीत आउँछ, आनी छोइङ डोल्माको स्वरमा फुलको आँखामा फुलै संसार. आजको कार्यक्रमको पहिलो साङ्गीतिक कोसेली यहाँहरू सबैका लागि.

0: Have you ever felt like your voice could matter? If only you had the chance to share it. At Radio 4AB, it's not about being perfect, it's about being heard. From broadcasting and podcasting to producing and behind the scenes roles, you don't need experience, just the desire to be a part of something bigger. With a Radio 4AB membership, you'll gain access to free training, real opportunities, and a welcoming community that celebrates every voice. This is more than radio. It's connection. It's belonging. It's you. Head to our website and become a member today. 4ab.org.au.
1: Edi aru, Radio 4AB ko sadasya banera hamile swaya garna chahanuncha bhane yaharu nishchay pani garna saknuhunecha. यदि यहाँहरू पहिले नै सदस्य हुनुहुन्छ भने यहाँहरूको सदस्यता सकिने लागेको छ, यो जुन महिनामा सकिन्छ र जुलाईदेखि फेरि यसलाई नवीकरण गर्नुपर्ने हुन्छ। यहाँहरूले रेडियो स्टेसनबाट इमेल पनि प्राप्त गर्नुहुनेछ, कृपया समयमै आफ्नो सदस्यता नवीकरण गरिदिनु होला। हामीलाई 32 सदस्यको आवश्यकता पर्छ यो कार्यक्रमको निरन्तरताको लागि। यदि यहाँहरू नयाँ हुनुहुन्छ र सदस्य बन्न चाहनुहुन्छ भने यहाँहरूले रेडियो 4EB को वेबसाइटमा गएर त्यहाँबाट फर्म भर्न सक्नुहुनेछ र पेमेन्ट गरेपछि यहाँहरू सदस्य बन्न सक्नुहुनेछ। रेडियो 4EB को सदस्य भइदिनु होला र हामीलाई सहयोग गरिदिनु होला, यो आग्रह मैले गरेँ। हामी लाग्छौँ अब आज चर्चाका केही विषयहरूमा। विमलजी के छ?
2: दाइले भनि नै हाल्नुभयो अघि मात्रै, यो गत हप्ताको शुक्रबार बुद्ध जयन्ती परेको थियो। बुद्ध जयन्ती भन्ने बित्तिकै हामी नेपाली हुनुको नाताले हामी असाध्यै आफैलाई गौरवशाली ठान्छौँ। हामी बुद्धको देशको मान्छे, हाम्रो देशमा बुद्ध जन्मिएको भनेर हामी आफैलाई चाहिँ नि बडा गौरवशाली सम्झेर यसरी कुरा गर्ने, यो बाँट्ने यो चलन, यो प्रचलन छ। अब यो बुद्ध जयन्तीकै परिप्रेक्ष्यमा मैले यसो हेर्दै थिएँ, बुद्ध त नेपालमा सन् 566 जन्मिनुभयो। बुद्धले जुन बुद्धत्व भारतको बिहारमा प्राप्त गर्नुभयो र कुशीनगरमा उहाँले आफ्नो देह त्याग गर्नुभयो। आज बुद्धको दर्शनलाई, बुद्धको शिक्षालाई अवलम्बन गरेर यो असत्य अहिंसालाई त्यागेर जुन सत्मार्गमा लाग्ने जुन प्रेरणा रूपी बाटोमा संसारका नेपालभन्दा धेरै देशहरू एकदमै अग्रस्थानमा रहेछन्। जस्तो मानौँ श्रीलङ्का भयो, भारत भयो, कोरिया भयो, जापान भयो, है भियतनाम भयो, कम्बोडिया भयो, यी देशहरूमा चाहिँ नि बुद्धको वास्तविक जुन एउटा बुद्धत्व प्राप्तिको बाटोमा चाहिँ नि उनीहरू धेरै अध्ययनशील भएर एकदमै तत्परताका साथ एकदमै तन मनले लागेको देखिन्छ। अनि मलाई चाहिँ के खुल्दुली भयो भने नि दाइ, हामी चाहिँ खालि गौरव मात्रै बुद्ध चाहिँ हाम्रो हो भन्ने, तर बुद्धका कुनै पनि उहाँले प्रतिपादन गरेका, उहाँले देखाउनुभएका बाटोहरू, उहाँले दिनुभएका शिक्षणहरूप्रति चाहिँ हाम्रा झुकाव, हाम्रा लगाव, है हाम्रा त्यसप्रतिका चाहिँ नि हाम्रा पाइलाहरू चाहिँ सधैँभरि अझ चाहिँ नि हामी खस्किँदै जानु, त्यसप्रति चाहिँ नि हामी त्यति चिन्तित नहुनु, यो वास्तवमै चाहिँ नि ठुलो विडम्बना जस्तो पनि लाग्यो। अनि अर्को मैले एउटा अखबारमा पढ्दै थिएँ, अहिले आजकल धर्मान्तरणको धेरै कुराहरू उठ्ने गर्छ, धेरै विदेशी मिसिनरीहरू उहरू धेरै अरबौँ पैसाहरू खर्च गरेर धर्मान्तरणको चाहिँ यो प्रक्रियाले गर्दाखेरि यो अहिले पछिल्लो नेपालको तथ्याङ्कले पनि के देखाउँदो रहेछ भने बुद्ध धर्ममा आस्था राख्नेहरूको सङ्ख्या चाहिँ पहिलेको भन्दा चाहिँ नि घट्दो क्रममा छ भनेर तथ्याङ्कले पनि देखाउँदो रहेछ। अनि एकजना चाहिँ नि मैले हिजो अस्ति भर्खरै एकजना भिक्षुको मैले अन्तर्वार्ता यसो सुनेको थिएँ। अब यो कुरामा चाहिँ म विश्वास राख्दिनँ, त्यो कुराले मलाई खासै छुँदा पनि छुँदैन भन्दा मलाई अलिकति आश्चर्य अलिकति अनौठो पनि लाग्यो, किनभने उहाँले के भन्नुभयो भने यो धर्मान्तरण भन्ने कुरो हुनै सक्दैन, यो असत्य कुरो, धर्मको कहिले पनि अन्तरण हुँदै हुँदैन। धर्मलाई मैले यो धर्म छोडेर यो धर्म भने त साक्षात एउटा स्वभाव हो, त्यो एउटा सत्य हो, मान्छेले सत्यलाई छोडेर नित्यलाई छोडेर अनित्यमा जानै सक्दैन भन्ने कुरा गर्नुभयो, जुनले मलाई बडा छोयो के। अनिखेरि जस्तो यही प्रसङ्ग मैले जोड्न खोजेको चाहिँ के भनेर भन्दाखेरि, हामी हुन त अब बुद्ध धर्म भनेर हामी भन्ने गर्दछौँ, चलन चल्तीमा चाहिँ नि यही नै बढी प्रचलित छ, यही नै बढी सुनिन्छ। वास्तवमा बुद्ध एउटा दर्शन हो, पञ्चशीलको सिद्धान्त भनेर हामी धेरैले पढेका छौँ। बुद्धका मूल मुख्य बुद्धले चाहिँ नि यस संसारलाई दिनुभएको, कुनै पनि एउटा सम्प्रदायलाई, कुनै पनि एउटा देशलाई नभएर संसारलाई, जुन अहिले विशेष गरी अहिलेको परिस्थितिमा चाहिँ यो अझ बढी सान्दर्भिक, अझ बढी टड्कार हो, किनकि अहिले हामीसँग सबै कुरा छ, हामीसँग नभएको केही पनि छ जस्तो लाग्दैन अहिलेको युगमा। है, यो आधुनिक युगमा हामीलाई चाहिने भन्दा बढी हामीसँग भौतिक सामग्रीहरू छ, हामीलाई चाहिने भन्दा बढी हरेक कुराहरू हामीलाई पर्याप्त छन्, हामीलाई खाद्यान्न पुगेको छ। वास्तवमा एउटा चाहिँ नि असाध्यै निम्न स्तरको एउटा श्रम गरेर खाने वर्गलाई पनि खासै चाहिँ नि अहिले अनाज नपुगेर चाहिँ नि मर्नपर्ने अवस्था छैन। तर यो संसारमा अहिले सबैभन्दा ठुलो खड्केको विषय भनेको एउटा शान्तिको विषय छ। है, मान्छेहरूसँग सबै कुराहरू छ, तर आन्तरिक रूपले मान्छेहरूमा चाहिँ नि शान्ति चाहिँ नि असाध्यै कम छ, मान्छेहरूमा अशान्ति छ, मानिसहरूमा तनाव छ। त्यस कारणले पनि यो बुद्धको उतिखेरको चाहिँ नि आजभन्दा 2500 वर्ष अगाडि उहाँले चाहिँ नि जुन उहाँको दूरदर्शिता, उहाँले चाहिँ नि सोच्नुभएको, यो समाजलाई दिनुभएको कुरा के थियो भने आन्तरिक शान्तिको लागि चाहिँ नि पहल गर। है, रिस, राग, दोष, द्वेष, अहङ्कार, यो चित्तको स्तरबाट अलिकति माथि उठेर हामीले चाहिँ नि समाजमा हामीले जीवनयापन गरौँ भने हामीले आफू मात्र होइन सिङ्गो समाजको, राष्ट्रको र संसारलाई नै एउटा शान्तिपूर्ण पथमा हामीले चाहिँ नि अगाडि बढाउन सक्छौँ। एउटा भाइचाराको जुन एउटा भाइचाराले चाहिँ नि एउटा चाहिँ नि भन्नु विश्व बन्धुत्वको एउटा चाहिँ नि एउटा नमुना पेस गरौँ भनेर उहाँले भन्नुभएको, आज पनि आजको अवस्थामा त झनै यो बढी जीवन्त, झनै टड्कार देखिएको छ। यसै सन्दर्भमा भन्न चाहे उहाँले अझ सबैभन्दा ठुलो अहिंसाको कुरा गर्नुभएको छ। अहिंसा भन्ने बित्तिकै हामीलाई लाग्न सक्छ कसैको ज्यान लिनु, हत्या गर्नुलाई मात्र अहिंसा नभएर अहिंसाका धेरै पाटाहरू हुन्छन्। अझ विशेष गरी अहिले यो प्रविधिको चाहिँ नि असाध्यै उच्चतम उपयोग हुने अहिले हाम्रो समाजमा हिंसाका चाहिँ नि बाटाहरू अझ अहिले चाहिँ नि हजारौँ बढ्दै गएका छन्। विविध तरिकाले चाहिँ नि व्यवहारगत हिंसा, बोली वचनले हिंसा,
1: डिजिटल हिंसा,
2: अहिले त यो हिंसाको त यति ठुलो चाहिँ नि व्याख्या र विवेचना गर्न सकिने भएको छ। उतिखेर चाहिँ नि हिंसाको चाहिँ नि त्यतिखेरको चर्चा, त्यतिखेर हिंसालाई परिभाषित गर्ने दायराहरू अलिकति खुम्चिलो थियो होला। अहिले त्यसको आयतन बढेर चाहिँ नि हामी हर छेडमा, हरेक मिनेटमा काहीँ न काहीँ, कतै न कतैबाट चाहिँ नि प्रत्यक्ष अप्रत्यक्ष रूपमा चाहिँ नि हामी हिंसा कसैलाई गरिरहेका अथवा आफू त्यही हिंसामा परिरहेको पनि छौँ, जुन कुरा चाहिँ नि हामी सबैमा उजागर छ। यसै सन्दर्भमा अब धेरै कुरा नगरौँ, यो बुद्ध जयन्तीको बारेमा धेरै यहाँहरू हामी सबै जानकार छौँ, हामी सबैलाई थाहा छ। यी बुद्धका यी पञ्चशीलका सिद्धान्तहरूलाई कमसेकम अवलम्बन गर्ने, हामीले हाम्रो जीवनमा उतार्ने, हाम्रो आफ्नै दैनिकीमा अभ्यास गर्ने एउटा प्रयत्न हामी तपाईँहरूबाटै सुरु गरौँ। एक घर तपाईँ म हुँदै, एक घर दुई घर हुँदै, यसले समाजमा यस्तै कुराहरूले चाहिँ नि एउटा रूपान्तरण लिएर आओस्, शान्तिपूर्ण रूपान्तरण लिएर आओस्, सहिष्णुतापूर्ण रूपान्तरण लिएर आओस् र हाम्रो समाजलाई आगामी दिनहरूमा अझ योभन्दा पनि अझ बढी सभ्य, अझ बढी यस हिसाबले पनि सौन्दर्य कि ज्ञानको हिसाबले, भाइचाराको हिसाबले अझ बढी चाहिँ नि सुन्दर समाजको हामीले चाहिँ नि परिकल्पना गर्न सकौँ आगामी दिनहरूमा, यही नै भन्न चाहन्छु।
1: धन्यवाद विमलजी। बुद्धको यो शिक्षाको कुरा गर्दाखेरि संसारमा यो दुःख हुनुको कारण चाहिँ तपाईँ हामी सबैको कुनै न कुनै चिजप्रतिको आसक्ति, एट्याचमेन्ट हो, होइन? र यसले गर्दाखेरि हामी बिच हाम्रो मनमा नेगेटिभ, नकारात्मक भावहरू, नकारात्मक सोचहरू आउँछ र त्यसले चाहिँ हामीलाई धेरै दुःख दिन्छ, होइन? अब त्यसको उपाय के छ भने बुद्धको भनाइअनुसार चाहिँ हामीले आफूलाई सुधार्नुपर्छ, आफ्नो सोचमा एउटा सकारात्मकता ल्याउनुपर्छ, अरूप्रति दयाभाव देखाउनुपर्छ, अरूप्रति आदरभाव देखाउनुपर्छ, होइन? भन्ने खालको यो शिक्षा हो। अघि विमलजीले भने जस्तै सबैले आत्मसात गरौँ र अगाडि बढौँ, र खास गरी अहिलेको जुन यो एकदमै यो धेरै कम्प्लेक्स जुन परिस्थिति छ, तपाईँ हाम्रो जीवन छ, त्यसमा चाहिँ बुद्धको शिक्षाले हामीलाई जीवनको बाटो पहिल्याउन अझ बढी सहायता गर्छ जस्तो लाग्छ। अहिले यो कुरा यति नै, र फेरि एउटा गीत राख्ने समय भएको छ। नेपाली सङ्गीतको कुरा गर्दा एउटा गीत छ, हुन त हामी सबैजना बुद्ध नेपालमा जन्मेको भनेर गर्व गर्छौँ, होइन? अघि विमलजीले भन्नुभयो यो गर्व त एकातिर गर्छौँ, अर्कोतिर त्यसलाई चाहिँ आत्मसात हामी गर्न सक्दैनौँ, होइन? यो मिठो गीतमा बुद्धसँगै नेपालको राष्ट्रिय भावलाई जोडेर भक्तराज आचार्यले एउटा मिठो गीत गाउनु भएको छ, जहाँ छन् बुद्धका आँखा, कार्यक्रमको अबको यो साङ्गीतिक कोसेली यहाँहरू सबैका लागि।

यो मिठो गीतपछि यहाँहरूलाई पुनः कार्यक्रममा स्वागत छ। बुद्ध जयन्तीको बारेमा एउटा प्रसङ्ग यहाँमा उल्लेख गर्न चाहन्छु। हामी यतियौँ बुद्ध जयन्ती भनेर सधैँ मनाउने गर्छौँ होइन। अहिले एउटा बहसको विषय सुरु भएको छ, त्यो के छ भने बुद्ध जयन्तीलाई यतियौँ उतियौँ नभनेर खालि बुद्ध जयन्ती मात्रै भनेर मनाउन अझ बढी उपयुक्त हुन्छ। त्यसको पछाडि तर्क दिएको छ। तर्क के छ भने बुद्धको जन्म कहिले भयो भन्ने कुरा पनि यकिन छैन, जबकि बुद्धको जन्म नै यकिन नभएपछि यतियौँ वर्ष भयो कति भयो भन्ने कुरा पनि विवादास्पद हुने हुनाले यसरी चाहिँ यतियौँ बुद्ध जयन्ती नभनेर हामी सबैले बुद्ध जयन्ती मात्रै भनेर मनाऊ भन्ने एउटा छलफलको विषय अहिले आएको छ मिडियामा। यो बुद्ध जयन्तीलाई कहिलेदेखि मनाउन थालियो भन्ने कुरा पनि रोचक छ। यो धेरै भएको छैन, वास्तवमा बुद्ध जयन्ती यसरी एउटा सार्वजनिक रूपमा मनाउन थालिएको करिब 75 वर्ष भयो भनेर भनिन्छ। त्यसभन्दा अगाडि बुद्धका उपासकहरू एक ठाउँमा जम्मा भएर, सायद गुम्बा होस् अथवा जहाँ घरमै होस्, भेला भएर बुद्धको पूजाआजा गरेर बुद्ध जयन्ती मनाउने चलन पहिले रहिआएको थियो। नेवार समुदायले पनि बुद्ध जयन्तीलाई स्वाया पुनि भनेर एउटा परम्परादेखि नै मनाउँदै आएको छ। बुद्ध

0: जीवनमा तीनवटा महत्त्वपूर्ण घटनाहरू भनिन्छ। एउटा चाहिँ बुद्धको जन्म जो लुम्बिनीमा भएको थियो, त्यस्तै बोधगयामा भएको बोधिलाभ र कुशीनगरमा उहाँको महापरिनिर्वाण भएको थियो। र तीनवटै उल्लेखनीय तिथि मितिलाई हामी सम्झना गर्छौँ बुद्धको जीवनसँग। र त्यसकारणले पनि ठ्याक्कै यति वर्ष भयो बुद्धको बुद्धत्व प्राप्तिको हो अथवा जन्मको हो भन्ने कुरा चाहिँ त्यति महत्त्वपूर्ण हुँदैन। जब बुद्ध आफैमा एउटा परिपूर्ण वस्तु अथवा चिज अथवा विषय भएकोले यसरी चाहिँ हामीले छुट्याउनु हुँदैन वर्षको हिसाबले भन्ने एउटा बलियो छलफलको एउटा बलियो तर्क पनि दिएको छ। कतिपय व्यक्तिहरूले बुद्ध जयन्तीको सुरुवात अथवा गन्ती बुद्धको जन्मदेखि हुनुपर्छ भन्छन् भने कतिपयले चाहिँ महानिर्वाणको मितिदेखि चाहिँ गणना हुनुपर्छ भन्ने विवादले पनि यो विषयमा थप विवाद भएको देखिन्छ। र एउटा साझा आधार कसरी बुद्ध जयन्तीको गणना गर्ने भन्ने नभएको कारणले पनि बुद्ध जयन्ती मात्रै भनेर मनाउनु उपयुक्त हुन्छ भन्ने तर्क दिएको छ। यसो भन्दाखेरि चाहिँ बुद्धको तीनवटै तिथि मितिहरू समावेश एकैचोटि हुन जान्छन्, कुनै एउटा तिथिलाई चाहिँ बढी महत्त्व दिएको जस्तो देखिँदैन भन्ने बलियो तर्क रहेको छ।
1: अझ यही बौद्ध सम्प्रदायभित्र पनि यसका चाहिँ उपसम्प्रदायहरू, यसमा चाहिँ नि के अरे दुई तिन थरीको चाहिँ नि जुन हामीले पाउँछौँ नि, वज्रयान छ, महायान छ, होइन, अर्को थेरा भनिन्छ, के अरे थेरावत जस्तो। श्रीलङ्कामा चाहिँ नि जुन बुद्ध मार्गीहरू उल्लेख्य सङ्ख्यामा हुनुहुन्छ, मैले कतै पत्रिकामा पढेको थिएँ, उहाँहरूको चाहिँ फेरि अलग्गै किसिमको तर्क रहेछ फेरि बुद्ध जन्मेको भन्नेमा। उहाँहरूले चाहिँ नि जुन हाम्रो अहिले यो विधिवत हामीले चाहिँ नि मान्दै आएको यसलाई उहाँहरूले चाहिँ नि योभन्दा अघि नै हो भन्ने उहाँको रहेछ। फेरि चाहिँ नि तपाईँको तिब्बत उता अहिलेको चाहिँ नि चिनियाहरूले चाहिँ नि लगभग यही नै हो भन्ने कुरामा चाहिँ नि उहाँहरूको रहेछ। फेरि यो तिनवटा सम्प्रदायमा जो किसिमले चाहिँ नि अभ्यास गर्ने, यसमा चाहिँ नि आफ्नो मत राख्ने समुदायहरू हुनुहुन्छ, उहाँहरूको अलिकति फरक रहेछ मत। यस अर्थमा पनि अहिले चाहिँ नि जुन दाइले यहाँ उल्लेख गर्नुभयो नि, यस सन्दर्भमा यसैमा खिचातानी गरेर यसैमा चाहिँ नि यो ठिक या यो बेठिक भनेर बुद्धत्व एउटा चाहिँ नि एउटा पूर्ण भइसकेको एउटा चाहिँ नि जसलाई चाहिँ एउटा विष्णुको अवतारको रूपमा पनि लिने गरिन्छ, होइन, एउटा ओमकार परिवारभित्रकै एउटा हिन्दू धर्मभित्र पनि चाहिँ नि बुद्धको स्थानलाई चाहिँ नि एउटा उहाँको स्थानै अलग्गै पाटो छ। हामीले चाहिँ नि विष्णुको दशौँ अवतार भनेर पनि लिने गरेका छौँ। यस अर्थमा यो मेरो लागि पनि यो भर्खरै बडा यो एकदमै ओजिलो जानकारी जस्तो लाग्यो। हामीले चाहिँ नि यो यतियौँ उत्यौँ भनेर भन्दा अझ कता अवमूल्यन त गरेर अझ यसमा चाहिँ नि हाम्रो समाजमा यही जन्मकै विषयमा चाहिँ नि अझ बढी चाहिँ नि हामी विभाजित हुन सक्ने सम्भावना पनि यसले बढी देखाउने भयो। यस्ता उल्झनमा नपरेर चाहिँ नि वास्तवमा चाहिँ नि जुन वैशाख शुक्ल पूर्णिमा, उहाँको त चाहिँ नि जन्मिएको दिन पनि यही नै दाइले उल्लेख गरिसक्नु भएको छ, जन्मिएको दिन पनि एउटै हो, महाबोधि अर्थात् बुद्धत्व प्राप्त गरेको जुन चाहिँ नि जागृत भएको दिन पनि एउटै हो, र महापरिनिर्वाण उहाँले चाहिँ नि देहत्याग गर्नुभएको दिन पनि एउटै भएको हुनाले सम्भवतः यसैलाई फलो गरेर गर्दा चाहिँ आगामी दिनहरूमा अझ बढी चाहिँ नि यसमा चाहिँ नि स्पष्टता, होइन, स्पष्टताको सन्देश अझ राम्रोसँग जान्छ कि भन्ने लाग्छ। फेरि आगामी दिनहरूमा यसैमा मत मतै के भएर यसैमा अझ बढी ठुलो चाहिँ नि बहस यसैमा धेरै चाहिँ नि ऊ हुँदै जाने हो भने खासै त्यसले चाहिँ नि एउटा समाजमा राम्रो सन्देश दिन्छ जस्तो चाहिँ मलाई पनि लाग्यो।
0: तथ्यात्मक रूपमा हामीले मान्दै आएको बुद्धको जन्म ईसापूर्व 623 मानिन्छ, तर अनुसन्धान गर्ने धेरै व्यक्तिहरूको भनाइअनुसार ईसापूर्व 563 बुद्धको जन्म भएको थियो भन्ने पनि एउटा यसरी अनुसन्धानबाट देखिएको छ। त्यसबाहेक धेरै कुराहरू छन्, जस्तो जैन धर्मावलम्बीहरूको त्रिपिटक अनुसार चाहिँ बुद्ध जैनभन्दा कान्छा हुन् भनिन्छन्, तर महावीरभन्दा कान्छा हुन् भनिन्छन्, तर हाम्रो अहिलेको हिसाब किताबले चाहिँ उनी 60 जेठा देखिन्छ, होइन, यहाँ पनि दुविधा छ है। त्यस्तै सम्राट अशोकसँगको कुरा मौर्यकालीन कालक्रममा पनि कता कता तिथिमिथि नमिलेको जस्तो अवस्था देखिएकोले यो एउटा बुद्धको जन्म वर्ष कहिले हो त्यो नै यकिन नभएको अवस्था छ। त्यसकारणले बुद्धलाई कुनै एउटा जाति भाषा समुदाय वा राष्ट्रको सीमाभित्र यसरी अटाउने खोज्नुभन्दा पनि बुद्ध भनेको बोधको उच्चतम अवस्था हो, विश्वव्यापी प्रभाव भएको दर्शन हो, यसलाई तेरो मेरो बनाएर सङ्कुचित प्रतिस्पर्धामा राख्नुभन्दा श्रद्धा अध्ययन र व्यवहारले सम्मान गर्ने बाटो रोजौँ। बस आजलाई बुद्धको बारेमा यति चर्चा हामी यहीँ नै रोक्छौँ। अहिले दिउँसोको 4:43 गइसकेको छ र यहाँहरू सरी 4:32 गएको छ र यहाँहरू सुन्दै हुनुहुन्छ रेडियो 4EB यो साप्ताहिक नेपाली रेडियो कार्यक्रम नमस्ते ब्रिस्बेन। कार्यक्रमका साथ आज विमल खरेल र म केशव शर्मा उपस्थित भएका छौँ। यहाँहरूलाई पुनः कार्यक्रममा स्वागत छ र अब फेरि एउटा गीत यहाँहरू माझ राख्न चाहन्छौँ। यो कन्दरा ब्यान्डको एउटा निकै नै लोकप्रिय गीत छ अबको पालीमा तिमी पारी बोलको कार्यक्रमको अबको साङ्गीतिक कोसेली।

0: एउटा जानकारी हालसालै सम्पन्न एउटा सामुदायिक कार्यक्रमको बारेमा. गएको शनिबार 25 अप्रिल एन्ज्याक डेको दिनमा नेप्लिज एसोसिएसन अफ क्विन्सल्यान्डले ब्रिस्बेनमा एउटा विशेष कार्यक्रमको आयोजना गरेको थियो. कम्युनिटी सिल नामक खेलकुद कार्यक्रम मा धेरै टिमहरूले फुटबल भलिबल लगायत धेरै खेलमा भाग लिएका थिए. त्यसबाहेक त्यो दिन नेप्लिज एसोसिएसन अफ क्विन्सल्यान्डको स्थापनाको 20 वार्षिकोत्सवको दिन पनि थियो र त्यो अवसरमा एउटा विशेष कार्यक्रम पनि गरिएको थियो. त्यहाँ केक काटेर संस्थाको 20 वार्षिकोत्सव मनाइएको थियो र सम्भवतः पहिलोपटक नेपाली समुदायको इतिहासमा धेरै स्थानीय सरकारका प्रतिनिधि त्यस्तै राज्य सरकार र केन्द्रीय सरकारका प्रतिनिधिहरूको त्यहाँ बाक्लो उपस्थिति रहेको थियो. निकै नै उत्साहवर्धक रूपमा कार्यक्रम सञ्चालन सम्पन्न भएको थियो. यसमा यो कार्यक्रम रेड ब्याङ्क प्लेन्समा भएको थियो जो इप्सुइच सिटी काउन्सिल अन्तर्गत पर्छ. कार्यक्रममा अतिथिको रूपमा इप्सुइच सिटी काउन्सिलका मेयर टेरेसा हार्डिङ त्यहाँ उपस्थित हुनुहुन्थ्यो. त्यस्तै सम्माननीय मिल्टन डिक एमपी यो फेडरल मेम्बर अफ पार्लियामेन्ट र पार्लियामेन्टको स्पिकर हुनुहुन्छ उहाँ पनि त्यहाँ उपस्थित हुनुहुन्थ्यो. त्यसबाहेक सिनेटर पॉल स्कार जो क्विन्सल्यान्डको सिनेटर हुनुहुन्छ उहाँ पनि त्यहाँ उपस्थित हुनुहुन्थ्यो. त्यस्तै जेरिस मुलेन यो स्थानीय एमपी हुनुहुन्छ उहाँ हुनुहुन्थ्यो. धेरै यी उच्च पदस्थ अतिथिहरूको बिचमा यो कार्यक्रम त्यहाँ सम्पन्न हुन गएको थियो. त्यस्तै अनरेबल सेन न्युम्यान एमपी फेडरल मेम्बर फर ब्लेयर पनि त्यहाँ उपस्थित हुनुहुन्थ्यो. नेपाली समुदायको तर्फबाट सम्पूर्ण अतिथि महानुभावहरूलाई हामी यो रेडियो कार्यक्रम मार्फत धन्यवाद दिन चाहन्छौँ र नेपाली समुदायको समुदाय अफ अस्ट्रेलियन यो राजनीतिमा पनि एउटा चासोको विषय छ भन्ने कुरा यो कार्यक्रमले देखाउँछ र तपाईँ हामी सबै मिलेर अगाडि बढ्यौँ भने आगामी दिनमा हामीले आफ्नो समुदायको लागि केही सहयोग साथ हामी पक्कै पनि पाउनेछौँ भन्ने आशा हामी गर्दछौँ. त्यस दिन भएका केही खेलकुदका बारेमा पनि यहाँ कुराकानी राख्न चाहन्छु. यो कम्युनिटी सिल प्रतियोगिता एउटा सामुदायिक खेलकुद प्रतियोगिता कुनै क्लब क्लब बिचको प्रतियोगिता नभएर विभिन्न भेगमा रहेका नेपालीहरूको बिच स्थापना भएका टिमहरूको बिचको यो प्रतियोगिता थियो र यसले चाहिँ स्थानीय तहमा नेपालीहरूको बिचको एउटा सद्भाव एउटा एकतालाई प्रवर्धन गर्ने काम पनि गर्छ र एकअर्कालाई चिन्ने एउटा मौका पनि यसले दिन्छ. यो खालि खेलकुद प्रतियोगिता मात्र नभएर सामुदायिक सद्भावको एउटा एकताको एउटा प्रतीक पनि हो. यसमा धेरै टिमहरूले भाग लिएका थिए. नामै भन्नुपर्दा पलाराको एउटा टिम थियो, त्यस्तै ब्यानियोको सरी यो भलिबलमा पलाराको टिम थियो, ब्यानियोको टिम थियो, स्प्रिङफिल्डको टिम थियो, रेड ब्याङ्कको टिम थियो, गोल्ड कोस्टको र रिप्लीको टिम थियो. यसमा फाइनल्समा पलारा र बानियोको टिम पुगेका थिए भने बानियोको टिमले पलाराको टिमलाई हराएर च्याम्पियनसिप जितेको थियो. भलिबल खेलको कुरा, यसमा प्लेयर अफ द टुर्नामेन्ट हुनुभएको थियो दीपक थापा बानियोको टिमबाट. त्यस्तै फुटबलतर्फ यसमा 6 टिमहरूको सहभागिता रहेको थियो. मोरिटन बे कम्युनिटीको एउटा टिम थियो, त्यस रिप्ली कम्युनिटीको अर्को टिम थियो, गोल्ड कोस्टको एउटा टिम थियो, फरेस्ट लेकको एउटा, नर्थ लेक्स एन्ड म्याङ्गो हिलको एउटा र स्प्रिङफिल्डको एउटा टिम थियो. यसमा सेमिफाइनल प्रतियोगिता मोरिटन बे र रिप्ली स्प्रिङफिल्ड माफ गर्नु होला मोरिटन बे र रिप्लीको टिममा रिप्लीको टिममा भएको थियो भने टिमका बिच भएको थियो भने अर्को सेमिफाइनल स्प्रिङफिल्ड र फरेस्ट लेक टिमका बिच भएको थियो. फाइनल खेलमा फरेस्ट लेक र मोरिटन टिमले भाग लिएका थिए जसमा फर्स्ट लेगको टिम प्रथम भएको थियो भने मोरिटन बेको टिम द्वितीय भएको थियो. यसबाहेक बालबालिकाहरूका लागि फुटबल लगायतका खेलकुदहरू भएका थिए. त्यस्तै यो के भन्छ वाइनलाई वाइन बोतल लडाउने महिलाहरूको लागि एउटा आकर्षक खेल पनि त्यहाँ सम्पन्न भएको थियो. यो खेलकुद लगायतको यो 20औं वार्षिकोत्सवको आयोजना गर्ने एनएक्यू परिवारप्रति हामी हार्दिक आभार व्यक्त गर्न चाहन्छौँ र उहाँहरूले सफलतापूर्वक यो कार्यक्रम सम्पन्न गर्नुभएकोमा बधाई पनि दिन चाहन्छौँ।
1: धन्यवाद। यो मलाई व्यक्तिगत रूपमा यसपालि सहभागी हुन पाइएन, तथापि पनि सम्पूर्ण जानकारी भने सुन्न पाइयो, जानकारीको लागि भाइलाई धन्यवाद। हामी कार्यक्रममा लगभग 15-18 मिनट बाँकी छ। हामीलाई अहिलेसम्म साथ दिएर सुन्दै गर्नुभएका सम्पूर्ण श्रोताहरूमा, दर्शकहरूमा फेरि पनि हामी यही भन्न चाहन्छौँ, कहाँ कहाँबाट हामीलाई सुनिराख्नु भएको छ, हेरिराख्नु भएको छ, हामीलाई कमेन्ट गरिदिनु होला। कमेन्ट साथसाथै यहाँहरूको चाहिँ नि अमूल्य सुझावको प्रतिक्रियाको पनि हामी सधैँ सधैँ आवश्यक परिरहन्छ, हामीलाई पठाउनु होला। र यस साथसाथै कुनै पनि समुदायसँग सरोकार राख्ने यहाँहरूसँग केही त्यस्तो सामग्री छन् जुन यो कार्यक्रममा प्रस्तुत गरिदिए हुन्थ्यो भन्ने जस्तो लाग्छ भने त्यस्ता सामग्रीहरू पनि हामीलाई पठाउन सक्नुहुनेछ। हाम्रो फेसबुक पेज मार्फत पनि पठाउन सक्नुहुनेछ भने हामीमध्ये कोही दुईजनालाई सम्पर्क गरेर पनि यहाँले दिन सक्नुहुनेछ। हामीले सधैँभरि भन्दै आइरहेको कुरा, कोही यहाँहरू इच्छुक हुनुहुन्छ ब्रोडकास्टरको रूपमा हामीसँग जोडिन चाहनुहुन्छ भने पनि यहाँहरूको लागि सधैँ सधैँ सधैँ हामीले हाम्रा हृदयको ढोका खुल्ला नै राखेका छौँ यसका लागि। भन्दै अब थोरै अब हामी आफ्नै पनि कुरा गरौँ न दाइ, आज होइन अस्ति भर्खरै श्रम दिवस पनि परेको थियो, यसलाई चाहिँ नि वैधानिक रूपमा संसारले नै मे 1 मान्छ र आफ्नो किसिमले चाहिँ नि अब यो मे श्रमिक दिवस भनेर संसारभरि मनाइन्छ। हाम्रो आफ्नै सम्झना थोरै हामी चाहिँ नि बाँड्ने कोसिस गरौँ। अब नेपालको परिवेश भन्दाखेरि अब म पनि 2-2.5 दशक भइसक्यो अब नेपालभन्दा बाहिर बस्न थालेको, दाइ पनि धेरै लामो समयदेखि चाहिँ नि विदेशमा हुनुहुन्छ। मलाई चाहिँ एउटा के अनुभव चाहिँ नि बाहिर के लाग्छ भनेर भन्दाखेरि, जुन श्रमिक दिवस भनेर भनिन्छ, तर यत्रो ज्यालदेखि म धेरै ठाउँहरूमा काम गरेँ, एउटा विधिवत रूपमा श्रमिक दिवसको दिनमा काम गर्ने हाम्रा उद्योगहरूमा, हाम्रा चाहिँ नि संस्थाहरूमा चाहिँ नि यो विशेष गरी विकसित मुलुकहरूमा चाहिँ नि मजदुरहरूलाई सम्मान गर्ने किसिमले त्यसरी एउटा औपचारिक कार्यक्रमहरू चाहिँ गरेको देखिन्न पाइन्न, खालि औपचारिक सार्वजनिक बिदा भनेर दिने गरेको, अथवा तलब ज्याला त्यो दिन काम नगरे पनि तलब ज्याला चाहिँ पाइने भन्ने अर्को सुविधा दिने गरेको, यो चाहिँ जताततै असाध्यै नै चाहिँ नि सबैलाई थाहा भएको विषय छ। दाइलाई कस्तो लाग्छ आफ्नो व्यक्तिगत अनुभव?
0: यो चाहिँ खास गरी अब श्रमिक भन्नाले अब त्यो त्यो त्यो समयको कुरा गर्दाखेरि अलिकति पीडित होइन, अलिकति कति चाहिँ पिछडिएको वर्ग र जसलाई चाहिँ जसको योगदानले ठुल्ठुला उद्योगहरू खुल्छन् होइन, ठुल्ठुला कामहरू हुन्छन्, त्यस कारणले चाहिँ यिनीहरूलाई सम्मान गर्नुपर्छ, किन अधिक समाजमा सबभन्दा बढी एउटा भाग ओगटेको एउटा वर्ग हो होइन, त्यो हिसाबले चाहिँ सम्भवतः त्यसरी आएको हुनुपर्छ यो होइन, र ठुल्ठुला औद्योगिक क्रान्तिहरू पनि भए होइन, त्यसपछिका कुराहरू होलान्, र त्यो श्रमको सम्मान गर्नुपर्छ भनेर श्रमको सम्मान गर्नलाई एउटा सम्झना स्वरूप बिदा दिने र सँगसँगै उनीहरूको एउटा श्रमिकहरूको लागि विशेष कार्यक्रमहरू पनि गर्ने होइन, त्यो अझ पनि कता कता देखिन्छ त्यो कुराहरू होइन, र खास गरी अलिकति कम्युनिस्ट विचारधारा भएको देशहरूमा चाहिँ अलि बढी नै हो कि जस्तो लाग्छ। अब यता आएपछि यता त खास गरी हामीले बिदा भन्दा केही पनि छैन होइन, तपाईँलाई यो पनि भन्नुभयो, अब बिदा पनि ठ्याक्कै त्यो दिन हुँदैन, यहाँ त फेरि अचम्म त्यो पनि छ,
1: अलग अलग तिथिमितिमा
0: होइन, अब बिदा हाम्रो आएको छैन, अस्ति गइसक्यो, हाम्रो बिदा भोलि मात्रै हो होइन, त्यो हिसाबले चाहिँ कता कता नमिलेको हो कि जस्तो लाग्छ। एउटा बिदा उपयोग गर्ने बाहेक अरू खासै धेरै कुराहरू चाहिँ देखिँदैन यहाँ होइन, र पनि एउटा सम्मान भनौँ न, अब सम्झिने जुन श्रमिकहरूको योगदान छ समाजमा होइन, यो अर्थतन्त्रमा र इभन कुनै पनि देशलाई बनाउने होइन, त्यसलाई विकसित गराउने काममा चाहिँ श्रमिकहरूको ठुलो भूमिका छ। तपाईँ पनि श्रमिक, म पनि श्रमिक, सबै श्रमिक हो होइन,
1: अब कसैले शारीरिक श्रम गर्ला, कसैले मानसिक श्रम गर्ला होइन, श्रमको चाहिँ नि भेदहरू फरक पर्ला, तर एउटा उद्योग चल्नको लागि तल्लो लेभलको चाहिँ नि मजदुरदेखि लिएर त्यसको उच्च तहमा काम गर्ने चाहिँ नि होइन नेतृत्व तहमा काम गर्ने श्रमिकसम्मको त्यहाँ आवश्यकता हुन्छ। अब श्रमिकलाई व्याख्या गर्दाखेरि हामीले तल चाहिँ नि जुन चाहिँ नि औजारहरू चाहिँ नि चलाउने जुन हुन् प्रत्यक्ष मजदुरी गर्नेलाई मात्र श्रमिक भनेर अहिले अलिकति त्यसमा चाहिँ नि कता कता नमिलेको जस्तो अलिकति हुन्छ नि वर्गीकृत अझ पनि। अब हुन त अहिले दाइले भन्नुभयो चाहिँ कम्युनिस्ट भन्दाखेरि अब हामीले पढ्दै हेर्दै जाने हो भने यसको इतिहास हेर्ने हो भने चाहिँ कता कता सुविधासम्म कम्युनिस्ट शासकहरूको समयबाट चाहिँ नि यो चाहिँ नि श्रम बेच्ने श्रमिकहरूलाई चाहिँ नि उचित अब त्यति तत्कालीन समयमा चाहिँ नि 16-18 घन्टासम्म काम गर्नुपर्ने त्यति वातावरण थियो होइन त्यसलाई कसरी हुन्छ चाहिँ नि आफ्नो परिवारलाई पनि समय दिएर आफ्नो समाजलाई पनि समय चाहिँ नि दिन सकोस् ताकि कामको समय अलिकति घटाइएर उसको पनि आफ्नो जीवन चाहिँ नि जिन्दगी जिउने वातावरण होस् भनेर त्यो गरेको हिसाबले कतिपय राष्ट्रहरूले चाहिँ यो चाहिँ कम्युनिस्टहरूको एउटा ऊ हो भनेर अलिकति ध्यान नदिएको जस्तो पनि देखिन्छ. यसै परिप्रेक्ष्यमा एउटा थोरै मैले अब यो पृष्ठभूमि अलिकति चाहिँ नि सबैले थाहा पाउँदैखेरि चाहिँ नि अलिकति लाभकारी नै हुने जस्तो लागेर मे दिवसको पृष्ठभूमि मैले थोरै यहाँ मैले प्रस्तुत गर्न चाहेँ. यो 19 शताब्दी लाग्नु अगावै सन् 1986 मे महिनाको 4 तारिकमा अमेरिकाको सिकागोमा हे मार्केट काण्ड भएको सम्झनामा मे 1 श्रमिक अनि श्रमसँग सम्बन्धी मुद्दाको लागि विशेष अन्तर्राष्ट्रिय दिवसका रूपमा मनाइन्छ. यस दिन श्रमिकहरूले दैनिक रूपमा 8 घन्टा कार्य गर्ने वातावरणका लागि भनेर आन्दोलन गरेकोमा अपरिचित एकजनाले प्रहरीमाथि बम फालेको र बदलामा प्रहरीको जवाफी हमलामा धेरैजना निर्दोषहरूको ज्यान गएको आततायी घटनाको सम्झना स्वरूप मे 1 मनाउन थालिएको हो. स्मरण रहोस् त्यो आन्दोलन पूर्व सामान्य रूपमा संसारभरिका कामदारहरूले दैनिक 16 घन्टासम्म पनि कार्य गर्दथे. मे दिवसले श्रम क्षेत्रमा एउटा युगान्तकारी परिवर्तन ल्याएको छ र आजको बढ्दो श्रम सहज समाजको श्रेय र परिकल्पनाको खाका यसै दिनबाट सुरु गरिएको हो. शनिबारको दिन घरमा आरामले बसिरहँदा हप्ताको 1 दिनको बिदा अनि कार्यालय समयको निर्धारण गरी 8 घन्टा गराउन यसै दिन धेरैजना श्रमिकले ज्यान गुमाएका थिए. अमुक श्रमहरूको सम्झना स्वरूप त्यस दिनदेखिलाई चाहिँ नि एउटा विधिवत औपचारिक रूपमा चाहिँ नि श्रमिक दिवस अथवा मे 1 रूपमा चाहिँ नि संसारभरि मनाउन थालिएको हो भनेर भनिएको छ. र मे दिवसको घोषणाको वाक्यांश पनि के थियो 1986 भने द डे विल कम वेन आवर साइलेन्स विल बी मोर पावरफुल देन द भोइसेस यु आर थ्रोटलिङ टुडे भनेर भनिएको थियो. आजको सन्दर्भमा पनि यो बडा दमदार किसिमको एउटा चाहिँ नि वाक्यांश सुनिन्छ जसको अर्थ हुन्छ एक दिन त्यस्तो हुनेछ जब अहिलेको हाम्रो मौनता नै तिमीहरूको गर्जनभन्दा बोलियो हुनेछ.
0: धन्यवाद विमलजी यो जानकारीको लागि. अब एउटा गीत राख्ने समय भएको छ कार्यक्रममा. पछिल्लो समय एउटा गीत एकदमै भनौँ न अब चर्चित छ, ठ्याक्कै अहिलेको शब्दभन्दा भाइरल छ. चलचित्र लाली बजारको यो गीत हो, मायालाई के दिउँ म बहिना फुल दिउँ कि फुलबुट्टे रुमाल बोलको गीत. यो चलचित्र अहिले अलिकति विवादमा पनि परेको छ. सेन्सर बोर्डबाट सेन्सर पास भइसकेपछि केही अभियन्ताहरूले, खास गरी वादी समुदायका अभियन्ताहरूले अदालतमा मुद्दा दिएको कारणले यसको प्रदर्शनमा रोक लागेको छ. अहिले त्यसको पछाडि के छ मैले त्यति अध्ययन गर्न पाएको छैन. खास गरी भाषा, यसमा प्रयोग भएका भाषाहरूमा आपत्ति जनाइएको छ. तर पनि यो गीत मिठो गीत छ, निकै नै चर्चामा छ. अहिले जताततै तपाईँ यही गीतहरू देख्नुहुन्छ होइन. मायालाई के दिउँ म बहिना कार्यक्रमको अबको प्रस्तुति.

0: श्रोताहरू, हामी कार्यक्रमको करिब करिब अन्त्यतिर आइपुगेका छौँ। केही जानकारी यहाँहरूमा राख्न चाहन्छु। कुस्ना नेप्लिज फुटबल एसोसिएसन क्वान QNNFAले 6 फेब्रुअरी 2026 एउटा खेलकुद प्रतियोगिताको सुरुवात गरेको थियो। प्रिमियरसिप लिग र च्याम्पियनसिप फाइनल च्याम्पियनसिप यो फुटबल प्रतियोगिताको नेपाली ब्रिस्बेनमा रहेका ब्रिस्बेन र वरपर रहेका नेपाली फुटबल टिमहरूको बिचमा एउटा प्रतियोगिताको सुरुवात भएको थियो 6 फेब्रुअरीमा। जम्मा 11 क्लबहरूले नेपाली फुटबल क्लबहरूले यसमा भाग लिएका थिए र उनीहरू बिचको प्रत्येक हप्ता लिगको आधारमा प्रतियोगिता हुँदै गर्दा आज अहिले हामी जुन बेला यो कार्यक्रम प्रसारण गरिरहेका छौँ त्यो समयमा सेमी फाइनल खेलहरू माफ गर्नु होला, यो प्रतियोगितामा जम्मा 8 टिमहरूले भाग लिएका छन्, जसमा बिएनएफसी, बिएनएक्यू, डाँफे फुटबल, जिएफसी, जिबिएफसी, जिएनएफसी, आरसिएसएफसी र एचबिएफसी नामका फुटबल क्लबहरूले भाग लिएका छन्। र लिग चरणमा बिएनएफसीले प्रथम स्थान हासिल गरेको छ भने च्याम्पियनसिपको लागि 4 टिमले अहिले प्रतिस्पर्धा गर्छन्। अहिले सेमी फाइनल खेलहरू भइरहेको छ। बिएनएफसी, जिएफसी, जिएनएफसी र बिएनएक्यू 4 टिमहरू यो च्याम्पियनसिप राउन्डमा प्रवेश गरेका छन् र आजको सेमी फाइनल खेल बिएनएफसी र जिएनएफसीको बिचमा भइरहेको छ पहिलो सेमी फाइनल, भने दोस्रो सेमी फाइनल बिएनएक्यू र जिएफसी गोर्खा फुटबल क्लबको बिचमा भइरहेको छ। यो दुईवटा सेमी फाइनलमा विजयी टिमहरूका बिच आगामी हप्ता ग्रान्ड फाइनल हुन गइरहेको छ। 10 मे 2026 आइतबारका दिन म्यान्सफिल्ड इगल स्पोर्ट्स कम्प्लेक्समा 4 बजे यो फाइनल खेल हुनेछ। यो खेलकुद प्रतियोगिता आयोजना गर्ने सबै यो क्युएनएफएका पदाधिकारीहरूलाई यो सफलतापूर्वक कार्यक्रम सञ्चालन गरिरहेकोमा हार्दिक बधाई र फाइनलको सफलताको शुभकामना र पार्टिसिपेन्ट सबै टिमहरू सहभागी सबै टिमहरूलाई पनि हामी धन्यवाद दिन चाहन्छौँ। र यहाँहरू जुन आज सेमी फाइनल खेल्दै हुनुहुन्छ उहाँ सबै 4 टिमहरूलाई सफलताको हामी कामना गर्छौँ।
1: जाँदा जाँदै अब हाम्रो निर्धारित समय सकिनै लागिसकेको छ। गत हप्ताको शुक्रबार यानि कि शुक्ल पूर्णिमाकै दिन अर्को एउटा महत्त्वपूर्ण दिन परेको थियो हाम्रो नेपाली समुदायको लागि, जुन किराँत समुदायको उभौली पर्व परेको थियो। यसै सन्दर्भमा हामी यही रेडियो कार्यक्रमको मार्फतबाट संसारभरिका सम्पूर्ण किराँत समुदायलाई ढिलै भए पनि उभौली पर्वको शुभकामना दिन चाहन्छौँ।
0: अहिलेसम्म यो कार्यक्रम सुनेर हाम्रो साथ दिनुभयो यहाँहरू सम्पूर्णमा धन्यवाद। अहिले रेडियो फोर इबीले रेडियोथोन नामको यो फन्ड रेजिङ अभियान चलाइरहेको छ। यो बारेमा हामी जानकारी यहाँलाई सोसियल मिडियामा गराउने नै छौँ। 7 अप्रिलमा सुरु भएको यो अभियान 8 मेसम्म चल्नेछ। यदि यहाँहरूले आर्थिक रूपमा रेडियो फोर इबीलाई सहयोग गर्न चाहनुहुन्छ, रेडियो कार्यक्रमलाई निरन्तरता दिन चाहनुहुन्छ भने यहाँहरूले सहयोग गर्न सक्नुहुन्छ। सम्पूर्ण जानकारी रेडियो फोर इबीको वेबसाइट forib.org.au पनि छ। $25 बढी योगदान गर्ने व्यक्तिहरूको एउटा ड्र हुनेछ, त्यसमा चाहिँ आकर्षक पुरस्कारको पनि व्यवस्था गरिएको छ। यति भन्दै आजको कार्यक्रमबाट विमल खरेल र म केशव शर्मा बिदा चाहन्छौँ। नमस्कार, शुभरात्री।